0: वहाँ के जोग्राफियाई हालात, वहाँ की बूदोबाश का इल्म होता था, तो इस तरह से बहुत वसी हो जाता था उसका इल्म।
1: बिल्कुल, बहुत अहम बात आप कह रहे हैं। सही बात यह है कि जिंदगी में हम जो कुछ सीखते हैं, हम कैसे मिल करके एक साथ रहते हैं, यह तरबियत हॉस्टल के उस कमरे में हो रही थी जहां आपने वक्त गुजारा, अलीगढ़ मुस्लिम यूनिवर्सिटी के उस हॉस्टल में। कुछ शोबे में उस जमाने में कौन लोग थे, असातिज़ा कौन से थे, आपकी कुछ खूबसूरत यादें जुड़ी हैं तालिबे इल्मी के जमाने की?
0: जी, उस जमाने में जो असातिज़ा थे वहाँ, उर्दू के बड़े माया नाज अदीब, शायर और फिक्शन निगार, ये लोग थे। मसलन काजी अब्दुल सत्तार साहब थे,
1: फिक्शन का बहुत बड़ा नाम,
0: फिक्शन का बड़ा नाम
1: निगार।
0: जी बिल्कुल। और शहरियार साहब थे, अकीक सिद्दीकी साहब थे, नूरुल हसन नकवी थे, मंजर अब्बास नकवी थे, और इनकी किताबें ऐसी हैं कि मेरे ख्याल से कोई उर्दू का तालिब इल्म ऐसा नहीं है जो उन किताबों का मुताला न करता हो।
1: ये बड़े नाम हैं, और दो नाम तो ऐसे हैं इसमें आपने लिए, मैं चाहता हूँ कि उस पर कुछ थोड़ी सी रोशनी और आप डालें, क्योंकि शहरयार साहब का नाम आपने लिया।
0: जी,
1: एक तो शहरयार साहब के हवाले से बात यह है कि वो आपके उस्ताद थे, ऐसी बड़ी शख्सियत आपके उस्ताद थे, उनसे मिलना जुलना भी रहा होगा आपका, कैसा था रवैया शहरयार साहब का?
0: प्रोफेसर शहरयार साहब का मामला बड़ा दोस्ताना था।
1: अच्छा,
0: और उनमें जो एक उस्तादाना रंग होता है कि जरा ले दे करके रहते हैं, थोड़ा रोब बच्चों पे पड़ता है, वो सब बिल्कुल नहीं था। दिलचस्प बात यह है कि वो खुद शायर थे, लेकिन हम लोगों को वो नॉवेल पढ़ाते थे।
1: अच्छा,
0: और उनके पढ़ाने का अंदाज़ बस ये था कि आमतौर से ये होता कि टीचर वो तमाम तलबा की तरफ देखते हैं, उनके मुखातिब तमाम होते हैं। उनका मामला मेरे साथ ये था कि मैं आगे बैठता था तो ऐसा लगता था कि वो मेरी तरफ देख रहे हैं, मुझी को पढ़ा रहे हैं। लेकिन गुफ्तगू इतनी अच्छी होती थी उनकी कि तमाम तलबा बहुत ही गौर से उनको सुनते थे और बहुत अच्छी अच्छी बातें बताते थे।
1: दूसरा जो नाम लिया आपने काजी अब्दुल सत्तार साहब का, जाहिर सी बात है कि उर्दू फिक्शन के हवाले से जैसे बड़े नावल लिखे उन्होंने, इतना बड़ा नावल निगार, इतना बड़ा अफसाना निगार, तो वो भी क्लासरूम में इसी तरह से स्टूडेंट्स के साथ रवैया रखते थे?
0: काजी अब्दुल सत्तार साहब जिस तरह से स्टेज पर गुफ्तगू करते थे, क्लास में भी उनका अंदाज बिल्कुल वैसा ही था पढ़ाने का। तो उनका अंदाज बड़ा प्यारा था और ऐसा लगता था कि बस वो बोलते रहें और हम लोग सुनते रहें।
1: उस वक्त का जो अलीगढ़ था, इन असातिज़ा का नाम लिया आपने, नूरुल हसन नकवी का, मंजर अब्बास नकवी का नाम लिया, साहब आप लोग बड़ी खुशकिस्मती थी कि इतने बड़े असातिज़ा आपको मैसर थे जब अलीगढ़ मुस्लिम यूनिवर्सिटी में पढ़ रहे थे। हम सिर्फ अलीगढ़ के बारे में, उस शोबे के बारे में बात करें तो कई घंटे बात कर सकते हैं, लेकिन मेरा दिल चाह रहा है कि एक मरतबा यहाँ से मैं ज़रा सा पीछे ले चलूँगा आपको, एक पीछे ये कि एक जगह का नाम लिया मैंने दरभंगा, आपका बचपन वहाँ गुजरा है, वहाँ के तालाब, वहाँ के कल्चर, वहाँ का खाना पीना, अपनी पुरानी यादों को, अपने बचपन की यादों को मुख्तसरी सही तो बड़ा दिलचस्प होगा हमारे लिए।
0: जी बिल्कुल सही कहा आपने, ये जो दरभंगा शहर है वो तालाबों का शहर है,
1: तालाबों का शहर।
0: हाँ, और मेरे ख्याल से कोई ऐसा गांव नहीं है दरभंगा का जहाँ एक या दो तालाब ना हो।
1: आपके बारे में मुझे ये मालूम है कि आप अदब पढ़ते पढ़ाते हैं, शायरी पढ़ते हैं, अफसाने लिखते हैं, अफसाना पढ़ाते हैं, तनकीद करते हैं, लेकिन इसके साथ साथ आप एनवायरमेंटलिस्ट हैं, बल्कि माहौलियती तनकीद के हवाले से भी आपकी गुफ्तगू रही है। वो मोहब्बत कैसी है बचपन की उस मिट्टी से कि जो जाती नहीं?
0: हाँ, चूंकि हम लोगों का बचपन वैसे ही गुजरा, अख्तर उल ईमान की नज्म आपको याद होगी, एक लड़का है ना बागों में फिरना और इधर उधर, मुझे यह लगता है कि वो नज्म हमारी है, मेरी जात के हवाले से लिखी गई है। तो बिल्कुल वही है कि खेतों में टहलना, हरियाली में टहलना, तालाबों में नहाना, बागों में घूमना, ये सब करना बहुत ही अच्छा लगता था। और अभी भी हम जब भी जाते हैं तो कोशिश ये करते हैं कि अपने जानने वालों से भी कहें कि अपने घरों में कुछ पेड़ लगा लें, और हम भी लगाते हैं, तो हर सफ़र में दो चार पेड़ लगाते हैं। तो मेरी छोटी सी जगह में जो घर का जो कंपाउंड है उसमें तकरीबन 40 से 45 पेड़ लग चुके हैं।
1: तो ये जब हमारे वजीर आजम ने ये कहा कि पेड़ लगाइए, उसके बाद शुरू किया, पहले से लगा रहे हैं?
0: पहले से लगा रहे हैं, लेकिन वजीर आजम ने कहा तो और अच्छा लगा। अच्छा। हमने कोशिश और की है तो बहुत अच्छी बात है। हम अपने आसपास को इसी तरह से ज्यादा साफ सुथरा रख सकते हैं, ज्यादा महफूज रख सकते हैं।
1: एनवायरमेंट के लिए जरूरी है कि हम ये भी करें। एक और सवाल मेरे जहन में हमेशा आता है कि आपके वालिदे ग्रामी बड़े आलिम थे, हम सब लोग उनको जानते हैं, बल्कि दूसरे मुल्कों में भी उनकी किताबें पढ़ाई जाती हैं या उनके बारे में लोग जानते हैं, लेकिन वो मुजाहिदे आज़ादी भी थे। तो जिन लोगों ने कुर्बानियाँ दी इस मुल्क को आज़ाद कराने में, उनमें एक नाम आपके वालिद साहब का भी था, जो मौलाना मुफ्ती मोहम्मद ज़फ़ीरुद्दीन साहब के नाम से जाने जाते थे। उनकी कुछ ऐसी याद जो उन्होंने अपनी आज़ादी के बारे में या उस पूरे तहरीक के बारे में कुछ कही हो आपसे और आपको याद रह गई हो वो बात?
0: जी, उनका बड़ा ये है कि उस वक्त वो नौजवानी का आलम था उनका, और पढ़ रहे थे, جو آزادی کی جنگ تھی تو اس میں وہ مختلف طریقے سے حصہ لیتے تھے اور بہت جوشیلی تقریریں کرتے تھے. تو مہاتما گاندھی کے تو معتقد تھے ہی وہ
1: جی.
0: لیکن بھگت سنگھ کو, سبھاش چندر بوس کو, تلک وغیرہ کو بہت پسند کرتے تھے. اچھا اس زمانے میں کافی ان کا نام وارنٹ بھی آیا تھا, وہ ٹیلی فون کا تار وار کٹوانا اور یہ سب کرنا. دلچسپ واقعہ یہ ہوا کہ ان کے والد کی طبیعت یعنی میرے دادا جان کی طبیعت خراب ہوئی
1: جی.
0: تو خط آیا, اب وہ جائیں کیسے, ٹرینیں چلتی نہیں تھیں, بند تھیں اور کوئی طریقہ نہیں تھا وہاں دربھنگا تک پہنچنے کا, کیسے جائیں. تو انہوں نے یہ کیا کہ بھیس بدل کر کے ہم جا سکتے ہیں.
1: اچھا
0: تو دھوتی پہنی سادھو کے بھیس میں
1: وہ
0: اور پیدل پہنچے وہاں تک. بہت پریشانیاں
1: سے یہ وطن کو آزاد کرانے کے متوالے تھے, قربانیاں دے رہے تھے. اور ایک سوال اور بھی میرے ذہن میں ہے آپ کے تعلق سے, دربھنگا سے جب چل کے آتے ہیں ہم دیوبند پہنچتے ہیں اور دیوبند سے پھر علی گڑھ میں آپ کی تعلیم ہوئی. علی گڑھ میں کچھ عرصے آپ نے تدریس کا بھی سلسلہ رہا, اس کے بعد آپ دہلی یونیورسٹی آ گئے. آپ نے جب دہلی یونیورسٹی جوائن کیا تھا اس وقت وہاں کا تعلیمی ماحول کیا تھا اور کون سے اساتذہ بڑے اہم وہاں تھے اس وقت؟ ویسی بات آپ ریٹائر ہو چکے ہوں گے وہ لوگ.
0: جب ہم نے یہاں جوائن کیا تو قمر رئیس صاحب وغیرہ ریٹائر ہو چکے تھے, تو پروفیسر صادق صاحب تھے, پروفیسر عبدالحق صاحب, پروفیسر عتیق اللہ صاحب, پروفیسر ابن کمل صاحب, پروفیسر علی جاوید صاحب اور پروفیسر ارتضا کریم صاحب, یہ لوگ تھے
1: جی.
0: ہم چار لوگوں کا اپائنمنٹ ایک ساتھ ہوا تھا. اچھا جب ہم لوگ یہاں آئے تو علی گڑھ سے آنے کے بعد مجھے ذرا یہاں عجیب سا یہ لگا
1: جی
0: کہ کلاس کی یہاں اس طرح سے پابندی نہیں ہوتی تھی
1: جیسے علی گڑھ میں,
0: جیسے علی گڑھ میں ہوتی تھی. بلکہ جب ہم پہلی کلاس لینے گئے تو ہم نے اپنے کہا صدر شعبہ سے کہ وہ رجسٹر, تو انہوں نے کہا رجسٹر کیسا, تو ہم نے کہا حاضری کے لیے, تو وہ مسکرائے کہ اچھا.
1: عباس صاحب آپ استاد ہونے کے ساتھ ساتھ افسانہ نگار بھی ہیں اور شاعر بھی ہیں اور نقاد بھی ہیں, آپ کی تنقیدی کتابیں ہیں فکشن کی تلاش میں یا تنقید سے پرے یا تخلیق سے پرے وغیرہ, بہت اہم کتابیں آپ کی. آپ نے پہلے افسانہ لکھنا شروع کیا تھا یا پہلے شاعری شروع کی تھی؟
0: پہلے میں نے افسانے لکھنے شروع کیے. اس کا واقعہ یہ ہوا کہ علی گڑھ میں جتنے ہال ہیں ان کا فنکشن ہوتا ہے ہر سال, تو ہمارے یہاں جو ہال فنکشن تھا تو ہم نے سوچا کہ ہم کیا پیش کریں اس میں
1: جی.
0: افسانے سے شوق تھا, افسانے پڑھتے بھی تھے, خاص طور سے رشین لٹریچر اس زمانے میں بہت پڑھ رہے تھے
1: جی جی.
0: تو اس کا خاصا اثر تھا مجھ پہ, تو میں نے سوچا کہ افسانہ کیوں نہ لکھیں. تو افسانہ لکھنے کے لیے ظاہر ہے میں نے سوچا کہ تھوڑی سی تنہائی ہونی چاہیے. تو ہمارے ہال کے پیچھے نقوی پارک ہے
1: علی گڑھ مسلم یونیورسٹی میں
0: جی جی, تو وہاں ہم چلے گئے اور وہاں بیٹھ کر کے ہم نے ایک افسانہ لکھا جو ہمارا پہلا افسانہ ہے بھیڑیے
1: جی.
0: کی ہار, چھوٹا سا افسانہ ایک صفحے کا ہے
1: جی.
0: اس پروگرام میں اسلوب احمد انصاری صاحب تھے, شہریار صاحب بھی تھے اور کئی لوگ تھے. تو جب ہم نے افسانہ سنایا تو اسلوب احمد انصاری صاحب کافی دیر تک دیکھتے رہے اور اس کے بعد بلایا مجھے, پوچھا کس کلاس میں, ہم نے کہا بی اے فرسٹ ایئر میں, تو کہا بہت اچھا اچھا افسانہ تم نے لکھا. اچھا اتنا کہنا اور کسی اسٹوڈنٹ کا یہ سننا اتنے بڑے آدمی سے, اسلوب احمد انصاری جیسے آدمی سے کہ اچھا افسانہ لکھا ہے تم نے, بڑی طبیعت خوش ہوئی. اس کے بعد پھر ہم نے کئی افسانے لکھے. تو اس وقت ظاہر ہے کہ افسانوں کے لیے یہ تھا کہ شائع کہاں کروایا جائے
1: جی.
0: ادبی جو میگزین ہوتی تھی جیسے آج کل کتاب نامہ, ان میں ہمت نہیں ہوتی تھی. تو فلمی ستارے میں ہم نے ویسے ہی بھیجا, فلمی ستارے میں ہمارے چار پانچ افسانے شائع ہوئے
1: علمی کے زمانے,
0: اس وقت بی اے کا زمانہ تھا
1: جی.
0: تو اس طریقے سے میں نے شروع کیا. بعد میں جب ایم فل میں ہم آئے
1: جی.
0: تب ہم نے تنقید لکھنی شروع کی, الفاظ میں بھی چھپے میرے
1: جی جی.
0: اور دلچسپ بات یہ کہ الفاظ میں اس وقت علی گڑھ سے ہی نکلتا تھا, اس کے ایڈیٹر
1: جی.
0: تھے پروفیسر نور الحسن نقوی صاحب اور پروفیسر قمل الہدیٰ فریدی, ان کے معاون تھے
1: جی جی.
0: ایک افسانہ سینئر کا ہوتا تھا, ایک نئے لکھنے والوں کا. تو میرا افسانہ انہوں نے شائع کیا تھا انتظار حسین کے افسانے کے ساتھ, تو مجھے بڑی خوشی ہوئی. اور پھر یہ کہ ایک افسانہ پڑھنے کا موقع ملا مجھے, اردو معلیٰ کا جلسہ ہوتا تھا وہاں, طالب
1: جی.
0: علموں کی
1: جی.
0: انجمن تھی. یہ پروگرام اس طرح سے منعقد کیا گیا تھا کہ جان ایلیا اور پروین شاکر آئی ہوئی تھی
1: جی.
0: ہندوستان
1: جی.
0: تو انہیں مدعو کیا گیا تھا وہاں, اس میں پڑھا ہم نے, تو وہاں بھی بہت پسند کیا گیا. اور قاضی عبدالستار صاحب نے میری بڑی حوصلہ افزائی کی کہ اچھا لکھتے رہو. اور ایک دلچسپ واقعہ آپ کو سنائے
1: جی.
0: کہ قاضی عبدالستار صاحب کے سامنے میں نے یہ دوسری تحریر پڑھی تھی.
1: اچھا
0: جو پہلی تحریر سنائی تھی وہ بھی اردو معلیٰ کے جلسے میں ہی, اس میں بھی قاضی عبدالستار صاحب تھے, پروفیسر ابوالکلام قاسمی صاحب تھے اور فارسی کے وارث کرمانی صاحب تھے, اس طریقے سے اظہر میر دخت صفوی تھی. تو وہاں جو بھی پروگرام ہوتا تھا بڑے بڑے اساتذہ آتے تھے. اس میں میں نے افسانے کے بجائے ایک مضمون پڑھا تھا, فحش لٹریچر اور ہمارا معاشرہ
1: جی.
0: تو جب قاضی عبدالستار صاحب آئے اپنی صدارتی تقریر کرنے کے لیے تو انہوں نے کہا کہ میاں یہ عمر اس طرح کے مضمون لکھنے کی نہیں ہے, سائیکل اٹھائیے अब्दुल्ला कॉलेज जाइए, चक्कर लगाइए, उसके बाद कुछ अच्छी चीज़ लिखिए, अफसाने वगैरह लिखिए। तो ये मुझे बहुत अच्छा लगा। और शायद वो काजी अब्दुल सत्तार साहब इस तरह की बात नहीं कहते, तो मैं उसी तरह के इस्लाही मजामीन लिखता रहता। तो काजी अब्दुल सत्तार साहब के कहने की वजह से मेरा